0: इलेक्ट्रॉनिक्स और इंफॉर्मेशन टेक्नोलॉजी के वजीर अश्वनी वैष्णव ने कहा कि सेमिकॉन 2.0 इको निजाम के तहत अब तक तकरीबन 1 लाख करोड़ रुपए की सरमायाकारी के वादे मौसूल हो चुके हैं। रूसी खाम तेल खरीदने वाले मुल्कों पर अमेरिका की जानिब से 100% महसूल आयात करने वाले कानून के मंजूर होने के बाद भारत ने आज कहा कि वो अपने माशी मफादात के तहफ्फुज़ और तवानाई की जरूरतों को पूरा करने को यकीनी बनाने के लिए तमाम जरूरी इकदामात करेगा। वजारत खारजा ने कहा कि भारत अपने 140 करोड़ शहरियों की तवानाई की जरूरतों को पूरा करने को यकीनी बनाने के लिए पुरअज़्म है और मुख्तलिफ ज़राए और बदलती हुई सूरत हाल को मद्देनजर रखते हुए तवानाई हासिल करने का सिलसिला जारी रखेगा। वजारत ने कहा कि हालिया महीनों में इस मुद्दे पर अमरीका के आला सतही हुकाम से बातचीत हुई है। भारत ने दो तरफा ताल्लुकात पर उसके मुमकिन असरात वाज़े कर दिए हैं। वजारत खजाना कल से नई दिल्ली में विकसित भारत की जानिब सफर के लिए माली एयानत के मौजू पर 2 रोजा कॉन्फ्रेंस का इनेकाद करेगी। वजारत ने कहा कि इस कॉन्फ्रेंस में रियासत और मरकजी खितों के वज़राए खजाना और खजाने के सेक्रेटरीज शामिल होंगे। वजीर खजाना निर्मला सीतारमन और कई रियासतों के वज़राए आला और वज़राए खजाना भी इस कॉन्फ्रेंस में शिरकत करेंगे। वजीर खारजा डॉक्टर एस जयशंकर ने कहा है कि भारत भूटान की तरक्की और खुशहाली के लिए पूरी तरह अहद बस्ता है। उन्होंने भूटान के वजीर आजम शेरिंग तोबगे और वजीर खारजा डीएन ढुंग्याल के हमरा भूटान आने वाले भारतीय शहरियों के लिए बैन अलावा यूपीआई के दूसरे मरहले का मुश्तरक तौर पर आगाज किया। डॉक्टर जयशंकर थिम्पू भूटान के 2 रोजा दौरे पर हैं। एक सोशल मीडिया पोस्ट पर उन्होंने कहा कि भूटान में यूपीआई के इस्तेमाल के साथ ये इकदाम भारत और भूटान के दरमियान यूपीआई पर मबनी 2 तरफा डिजिटल अदायगी की कनेक्टिविटी को मुकम्मल करता है। इस मौके पर भारतीय इदारों में आला तालीम हासिल करने वाले भूटान के तलबा के लिए नेहरू वांगचुक स्कॉलरशिप स्कीम में तौसी से मुतालिक मफाहमतनामे का भी तबादला किया गया। डॉक्टर जयशंकर ने इसे तालीम और सलाहियत साजी के शोबे में भारत और भूटान के बाहमी तावुन को मजीद आगे बढ़ाने वाला कदम करार दिया। जनाब जयशंकर ने वजीर आजम टोबगे और भारत में तैयार करदा 54 इलेक्ट्रिक गाड़ियां सौंपी। उन्होंने कहा कि भारत ई मोबिलिटी और पायदार ट्रांसपोर्ट की जानिब भूटान की पेशकदमी की हिमायत कर रहा है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। बीजेपी ने आज वजीर आजम नरेंद्र मोदी की 76वीं सालगिरह के मौके पर एक माह तक जारी रहने वाला मुल्कगीर सेवा संकल्प अभियान शुरू किया। जनाब मोदी 1950 में आज ही के दिन गुजरात के महसाना जिले में वाकई एक छोटे से शहर वडनगर में पैदा हुए थे। इस अभियान का मकसद वजीर आजम मोदी की अवाम खिदमत के अज़्म को उजागर करना और लोगों खासतौर पर नौजवानों को अवाम की खिदमत के मुख्तलिफ कामों में हिस्सा लेने की तरगीब देना है। यह मुहिम 7 अक्टूबर 2001 को गुजरात के वजीर आला के तौर पर नरेंद्र मोदी के हलफ लेने के 25 साल मुकम्मल होने के मौके से भी मुंसलिक है। यह मुहिम अगले माह की 17 तारीख तक जारी रहेगी। बीजेपी के सीनियर रहनुमा और मरकजी वजीर दाखिला अमित शाह और गुजरात के वजीर आला भूपेंद्र पटेल ने इस मुहिम का आगाज जनाब नरेंद्र मोदी के आबाई शहर वडनगर से किया। इस मौके पर इजहार ख्याल करते हुए जनाब शाह ने कहा कि वजीर आजम नरेंद्र मोदी की अवामी जिंदगी को मुल्क मुकदम के उसूल से बेहतर तौर पर बयान किया जा सकता है। इस अभियान के पहले दिन को सेवा दिवस के तौर पर मनाया जा रहा है, जिसके तहत मुल्क भर में खून अतिया करने के कैंप लगाए गए हैं। बीजेपी सदर नितिन नवीन ने नई दिल्ली में पार्टी सदर दफ्तर में खून अतिया कैंप का इफ्तिताह किया और पार्टी के दीगर रहनुमाओं और कारकुनों के साथ खून अतिया किया। दिल्ली की वजीर आला रेखा गुप्ता ने खाटू श्याम मंदिर में हवन किया। आज शाम आशीर्वाद का दिया प्रोग्राम का भी इनेकाद किया गया, जिसके तहत खानदानों खासतौर पर सरकारी स्कीमों के मुस्तफिदीन ने अवामी खिदमत में जनाब मोदी के 25 साल मुकम्मल होने पर तशक्कुर का इजहार करते हुए दिए जलाए। सदर जमहूरियत द्रौपदी मुर्मू और नायब सदर सीपी राधा कृष्णन ने आज वजीर आजम मोदी को सालगिरह की मुबारकबाद दी। रूस के सदर व्लादिमीर पुतिन, इटली की वजीर आजम जॉर्जिया मेलोनी और इसराइल के वजीर आजम बेंजामिन नेतन्याहू समेत दुनिया के कई रहनुमाओं ने वजीर आजम मोदी को उनके 76वें यौम पैदाइश पर पुरजोश मुबारकबाद दी और नेक ख्वाहिशात का इजहार किया। इन रहनुमाओं ने दो तरफा ताल्लुकात को मुस्तहकम करने में उनकी क्यादत और ताउन के लिए भरपूर सताइश की। وزیر اعظم نریندر مودی عوام خدمت کے 25 سال مکمل کر رہے ہیں. اس دوران وہ جن سیوا سے دیش سیوا کے منتر اور عوامی فلاح و بہبود کے پختہ عزم کے ساتھ کام کرتے رہے ہیں. سیوا اور سشاسن کے ویژن سے متاثر ہو کر حکومت جامع ترقی اور سماج کو بااختیار بنانے کے ذریعے 2047 تک وکست بھارت کے ہدف کے لیے کام کر رہی ہے. سیوا سنکلپ ابھیان کی خصوصی سیریز میں مائی گوف پلیٹ فارم کے ذریعے ہم آپ کے لیے اس ویژن کو عملی شکل دینے کی ایک مثال پیش کر رہے ہیں. پیش ایک رپورٹ.
1: 2014 میں جب وزیر اعظم نریندر مودی نے عہدہ سنبھالا تو ان کے طرز حکمرانی میں ایک اہم تصور نمایاں طور پر سامنے آیا. یہ تصور عوام اور شہریوں کے درمیان براہ راست اور مسلسل رابطہ قائم کرنا ہے. اس نظریے کے تحت جولائی 2014 میں بھارت کے شہریوں کی شمولیت کے لیے پلیٹ فارم مائی گوف کا تصور پیش کیا گیا اور اسے شروع کیا گیا. یہ پلیٹ فارم حکمرانی اور پالیسی سازی میں عوام کی ساجھے داری کو یقینی بنانے کا ایک اہم ذریعہ بن چکا ہے.
2: وکست بھارت کے نرمان کے لیے روڈ میپ بنانے کا کام چل رہا ہے تو اس میں آپ کی بھاگیداری بہت بڑی ہے. آپ جیسے یواؤں کے لیے ہی سرکار نے میرا یوا بھارت یعنی مائی بھارت سنگٹھن بھی بنایا ہے. میں آپ جیسے سبھی یواؤں کو کہوں گا کہ میرا یوا بھارت سنگٹھن میں خود کو ضرور رجسٹر کرائیں. آپ مائی گو پر جا کر وکست بھارت کے نرمان کے لیے بھی اپنے سجھاؤ دے سکتے ہیں. آپ کے سپنے آپ کی بھاگیداری سے ہی پورے ہوں گے. آپ ہی وکست بھارت کے شلپی ہے. مجھے آپ پر پورا بھروسہ ہے, دیش کی یوا پیڑھی پر پورا بھروسہ ہے.
1: جولائی 2026 تک تقریباً 6.5 کروڑ شہری مائی گوف پلیٹ فارم پر اپنا اندراج کر چکے تھے. نئی دلی سے آنند کمار کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں اصغر علی.
0: دیہی ترقی و زراعت اور کسانوں کی بہبود کے وزیر شیوراج سنگھ چوہان نے اہلکاروں کو ہدایت دی ہے کہ وہ ان مواقعوں کی نشاندہی کریں کہ کس طرح وکسد بھارت جی رام جی اسکیم گاؤں کو ترقی یافتہ اور خود کفیل بنانے میں معاون ثابت ہو سکتی ہے. اسکیم سے متعلق ایک قومی ورکشاپ سے خطاب کرتے ہوئے جناب چوہان نے زور دے کر کہا کہ روزگار کے مواقع پیدا کرنے کے ساتھ ساتھ اس اسکیم کو پائیدار اثاثے قائم کرنے اور دیہی برادریوں کے لیے دیرپا فائدے اور دیہی معیشت کو مستحکم بنانے کے لیے کارآمد ثابت ہونا چاہیے. جناب چوہان نے سبھی عہدیداروں سے اچانک معائنہ کرنے کی ہدایت کی تاکہ اسکیم کے تحت شروع کیے گئے کاموں کا جائزہ لیا جا سکے. کوئلے کی وزارت نے آج نئی دلی میں کمرشل کوئلہ کانوں کی نیلامی کے 16 دور کا آغاز کیا. اس مرحلے میں 25 کوئلہ بلاکس کی نیلامی کی جا رہی ہے جن میں 21 کانیں مکمل طور پر اور 4 جزوی طور پر دریافت شدہ ہیں. یہ کانیں کوئلہ پیدا کرنے والی 9 ریاستوں میں واقع ہیں. وزارت کے مطابق آج کی تاریخ تک کل 147 کوئلہ کانوں کی نیلامی کی جا چکی ہے جسے سالانہ متوقع آمدنی 47,500 کروڑ روپے سے زائد ہوگی. سپریم کورٹ نے آج ثانوی تعلیم کے مرکزی بورڈ سی بی ایس ای سے کہا ہے کہ وہ 6ٹی جماعت کے طلبہ کے لیے لازمی طور پر 3 زبانوں کی پالیسی کو 2027 کے تعلیمی سیشن تک مؤخر کرنے پر غور کرے تاکہ طلبہ کو نئے نظام میں منتقل ہونے میں آسانی فراہم ہو. وزیر اعظم نریندر مودی کا یوم پیدائش آج پورے مغربی بنگال میں انپورنا دیوس کے طور پر منایا جا رہا ہے. اس موقع پر خواتین سے خطاب کرتے ہوئے وزیر اعظم جناب مودی نے ایک سوشل میڈیا پیغام میں کہا کہ انپورنا یوجنا مغربی بنگال میں خواتین کو بااختیار بنانے کے عمل کو تیز کرنے میں اہم رول ادا کرے گی. مردوں کی کرکٹ میں آج دلی کے ارون جیٹلی اسٹیڈیم میں 3 میچوں کی بین الاقوامی T20 سیریز کے تیسرے اور آخری میچ میں بھارت نے مقررہ 20 اوورز میں 7 وکٹ پر 221 رن بنائے ہیں اور افغانستان کو جیت کے لیے 222 رن کا نشانہ دیا ہے. اس سے قبل افغانستان نے ٹاس جیت کر پہلے گیند بازی کرنے کا فیصلہ کیا تھا. بھارت شروعاتی 2 میچ جیت کر پہلی ہی سیریز اپنے نام کر چکا ہے. اور اب خاص خاص خبروں کی سرخیاں ایک بار پھر. وزیراعظم جناب نریندر مودی نے سپلائی چین کو آلہ کار کے طور پر استعمال کرنے کے درمیان بھارت کو عالمی سطح پر ایک قابل اعتماد سیمی کنڈکٹر مینوفیکچرنگ مرکز کے طور پر پیش کیا. سیمی کون 2.0 پروگرام کے تحت 1,00,000 کروڑ روپے کی سرمایہ کاری کے وعدے موصول ہوئے ہیں. بھارت نے زور دے کر کہا ہے کہ وہ توانائی کی یقینی فراہمی کے لیے تمام ضروری اقدامات کرے گا, جبکہ امریکہ نے روسی خام تیل خریدنے والے ملکوں پر 100% محصول عائد کرنے کا بل منظور کیا ہے. وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے کہا ہے کہ بھارت بھوٹان کی ترقی کے لیے پرعزم ہے۔ وزیر اعظم جناب مودی کی 76ویں سالگرہ اور عوامی خدمت کے 25 سال مکمل ہونے کے موقع پر ملک بھر میں ایک ماہ تک جاری رہنے والا سیوا سنکلپ ابھیان شروع ہو گیا ہے، اور مردوں کے کرکٹ میں دلی میں بھارت اور افغانستان کے درمیان تیسرا اور آخری T20 بین الاقوامی میچ کھیلا جا رہا ہے۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔